लगाइ त अब एक्जाममा अलिकति स्वर्ग चाहिँ अब फी नहुन्छ अहिले कम्दैछु पढिदिएको स्वर्ग चाहिँ अहिले राम्रो माटो पनि पाएँ कारण त्यो बछुको ज्याउने प्रोग्राम चाहिँ त्यहाँ एक्जाममै तैँले भयो स्नेह नउनिएको कुमार चाहिँ त्यहाँ भएको कहिले त आकाशवाणी श्रीलङ्का